معزز سامعین، آج کے پروگرام میں میں آپ کی خدمت میں سورہ بنی اسرائیل اور سورہ بنی اسرائیل کی پہلی آیت میں اللہ تعالی نے ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کے واقعہ معراج شریف کا ذکر فرمایا۔ معزز سامعین، قرآن پاک کو سمجھنے کے لیے جہاں اور بہت سارے علوم کی یعنی علم کی ضرورت ہوتی ہے، صرف بھی، نحو بھی، لغت بھی، تفسیر بھی، اور بہت ساری ایسے علوم ہے۔ جب ان سب کو بندہ سمجھتا ہے تو پھر قرآن پاک کی آیات اور قرآن پاک کی تفسیر سمجھ میں آتی ہے۔ صرف قرآن پاک کا ترجمہ انگلش میں، اردو میں یا کسی بھی زبان میں پڑھ لینے سے قرآن پاک کبھی بھی سمجھ میں نہیں آتا۔ یہی وجہ ہے کہ اللہ تعالی نے خود قرآن پاک میں یہ ارشاد فرمایا، یضل بہ کثیرا ویہدی بہ کثیرا۔ بہت سارے لوگ ایسے ہیں جو قرآن پاک کو پڑھتے ہیں مگر گمراہ ہوتے ہیں، اور بہت سارے لوگ ایسے ہیں جو قرآن پاک پڑھتے ہیں اور ہدایت حاصل کرتے ہیں۔ ایک تو اس آیت کی روشنی میں یہ پتہ چلا کہ ہر قرآن پاک پڑھنے والا ضروری نہیں کہ وہ ہدایت ہی دے رہا ہو یا خود ہدایت پر ہو، لہٰذا ہر مسلمان کے لیے ضروری ہے کہ وہ قرآن پاک کو پڑھنے اور سمجھنے کے ساتھ ساتھ اپنا عقیدہ اور اپنا ایمان قرآن و حدیث، صحابہ، سلف صالحین کے طریقے کے مطابق کرے۔ معزز سامعین، قرآن پاک کو سمجھنے کے لیے جہاں بہت سارے علوم کی ضرورت ہوتی ہے، ان میں سے ایک علم اور ایک بنیادی چیز قرآن پاک کی آیات کو سمجھنے کے لیے یہ بھی ہے کہ وہ آیت جو آپ پڑھ رہے ہیں، جو بیان کر رہے ہیں یا سن رہے ہیں، اس کا شان نزول یعنی اللہ تعالی نے کب اور کس موقع پر وہ آیت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم پر نازل فرمائی۔ جب بندہ آیت کے شان نزول کو، اس کا بیک گراؤنڈ، اس کی وجہ تسمیہ کہ کس وجہ سے وہ آیت نازل ہوئی، اس کا شان نزول کیا ہے، وہ موقع کیا تھا، وہ محل کیا تھا، وہ وجہ کیا تھی کہ یہ آیت اللہ تعالی نے نازل فرمائی، جب اس کا موقع، محل اور شان نزول بندہ سمجھ لیتا ہے تو پھر آیت کو سمجھنے اور اس آیت کے متعلق جو واقعات ہیں، جو معجزات ہیں، جو کمالات ہیں، وہ سمجھنے آسان ہو جاتے ہیں۔ لہٰذا ہم میں سے ہر مسلمان کو چاہیے کہ وہ قرآن پاک کو سمجھنے کے لیے جو ضروری علوم ہے ان کو پہلے سمجھے، اور اگر خود ان علوم تک نہیں پہنچ سکتے تو وہ علماء حق جو قرآن پاک کو سمجھے ہیں اور کئی کئی سال لگا کر قرآن پاک کے لیے جو علوم ضروری ہیں ان علوم کو سمجھنے کے بعد انہوں نے قرآن پاک سے جو تفسیر لکھی، جو بیان کی، اس کو پڑھیں، اس کو سمجھیں اور ان علماء حق کے ساتھ چلیں۔ اللہ تعالیٰ نے قرآن پاک میں سورہ فاتحہ میں، جو سورہ فاتحہ الحمدللہ رب العالمین ہم نماز کی ہر رکعت میں پڑھتے ہیں، اس سورہ فاتحہ میں بھی اللہ تعالیٰ نے عام بندوں کو یہی حکم ارشاد فرمایا کہ اے بندو، جب تم میری حمد کرتے ہو، مجھے رحمان اور رحیم مانتے ہو، مالک یوم الدین مانتے ہو، میری عبادت کرتے ہو
और मुझ ही से मदद मांगते हो तो ये भी मांगो और इस पर अकीदा भी रखो कि ऐ अल्लाह हमें सीधे रास्ते पर चला। सीधा रास्ता किसका है? फरमाया सिरातल्लज़ीन अनअमता अलैहिम, उन लोगों का रास्ता जिन पर अल्लाह ताला का इनाम है। सूरह फातिहा में नमाज की हर रकात में हम ये इकरार करते हैं कि ऐ अल्लाह हमें सीधे रास्ते पर चला, और सीधा रास्ता उन लोगों का जिन पर तूने इनाम फरमाया। अब अल्लाह ताला ने कुरान पाक में सूरह निसा छठे सिपारे में खुद ये बता दिया कि मैंने इनाम किस पर फरमाया। फरमाया अनअम अल्लाहु अलैहिम मिनन नबियीन वस्सिद्दीकीन वश्शुहदाई वस्सालिहीन। अल्लाह ताला फरमाता है मेरा इनाम मेरे नबियों पर, सिद्दीकों पर, शहीदों पर और सालिहीन यानि औलिया अल्लाह पर है। जब ये अल्लाह ताला के इनाम याफ्ता बंदे हैं तो इनके साथ मोहब्बत करके, इनकी सुन्नत को अपना के, इनके पीछे चल के बंदा सिराते मुस्तकीम के रास्ते पर चल सकता है। और जिनको अल्लाह ताला ने सिराते मुस्तकीम का महवर और मरकज बनाया, जिनके बारे में अल्लाह ने फरमाया मेरे ये इनाम याफ्ता बंदे हैं, जिनके पीछे चलकर हम सिराते मुस्तकीम का रास्ता तय कर सकते थे और हदायत हासिल कर सकते थे, अगर उन्हीं नबियों, उन्हीं शहीदों, उन्हीं सिद्दीकों और उन्हीं वलियों की बारगाह में जाने को माअदल्ला अल्लाह ताला की पनाह लोग शिरक और बिदत कहें और उनके पास जाने से रोकें, तो फिर सिराते मुस्तकीम पर कैसे चलेंगे और सिराते मुस्तकीम कैसे मिलेगा? मेरे मुसलमान भाइयों, कुरान पाक जो अल्लाह ताला की एक अजीम शान किताब है, ला रैब फी, ये वो किताब है जिसमें कोई शक नहीं, जिसकी तरह कोई दूसरी किताब नहीं। इस किताब को समझने के लिए भी उलमा, सूफिया, उलमाए हक और सालिहीन औलिया अल्लाह, उनके पाक जो दिल हैं और पाक ज़बाने हैं, उन्हीं से कुरान पाक की जो तफसीर बयान की जाती है, जब बंदा उसको सुने, समझे, अमल करे, तो यकीनन फिर इस कुरान पाक से बंदे को हदायत मिलेगी। और औलिया अल्लाह की मुखालफत करके, सिद्दीकीन, शुहदा और अंबिया की मुखालफत करके कोई कितना ही कुरान पाक क्यों ना पढ़े, वो खुद कुरान कहता है युदिल्लु बिही कसीरा, बहुत सारे ऐसे लोग जो अल्लाह के नबी के बेअदब और गुस्ताख होते हैं, औलिया अल्लाह के बेअदब और गुस्ताख होते हैं, वो कितना ही कुरान क्यों ना पढ़ें, वो गुमराह होते।